हलता सुखरा ताको बिघन न को लागे, ताको बिघन न को लागे। जाकी तब आगे अरदा, जाकी तब आगे।